0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khusika palharu satna Dukha ka chadharu badna Kohi saathi khojdainu huncha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन.
2: रेडियो 4EB FM 98.1 बाट प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथ म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ. श्रोतागण, आज सेप्टेम्बर महिनाको 27 तारिक 2026 र विक्रम सम्वत अनुसार आज आश्विन महिनाको 11 गते 2083 साल र सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ. र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ. यो कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम यहाँलाई कस्तो लाग्छ यसबारेमा यहाँहरूको सुझाव सल्लाह प्रतिक्रिया हामीसम्म पुर्याउन सक्नुहुनेछ. कुनै पनि माध्यमबाट यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. हामी सदैव यहाँहरूको साथ सहयोग सहभागिताको अपेक्षा गर्दछौँ. आज केही विविध विषयमा हामी यहाँहरूसँग कुराकानी गर्नेछौँ. सबभन्दा पहिले त आजदेखि यो 16 श्राद्ध सुरु भएको छ विमलजी. नेपाली सांस्कृतिक क्यालेन्डरमा एउटा विशेष यो समय हो. खास गरी सनातन धर्ममा पितृलाई भगवान देवता मानिन्छ र पूजा गरिन्छ र यो दसैँको भन्दा अगाडिको 2 हप्ता हिजो पूर्णिमा थियो र औँसीसम्म आफ्ना पितृहरूलाई सम्झना गर्ने एउटा विशेष यो अवसर हो. यसलाई धार्मिक रूपमा निकै नै महत्त्वपूर्ण मानिन्छ हाम्रो सनातन संस्कृतिमा. त्यो बारेमा केही चर्चा विमलजी एकछिनपछि हामी गरौँला. त्यसबाहेक यही हप्ता गएको बुधबार नेपाली साहित्यमा एकजना अमर अजर नाम माधव प्रसाद घिमिरे को जन्म जयन्ती परेको थियो. हामी धेरै कुरा त गर्दैनौँ आज, तर पनि हामी उहाँलाई सम्झन चाहन्छौँ. उहाँको नेपाली साहित्य, नेपाली सङ्गीत, कलामा योगदान बारेमा स्मरण गर्न चाहन्छौँ र कार्यक्रममा उहाँद्वारा रचित केही गीत पनि हामी यहाँलाई सुनाउनेछौँ. र अर्को विशेष आजको कार्यक्रमको प्रस्तुति रहनेछ. आगामी अक्टोबर 10 तारिकका दिन ब्रिस्बेनमा आयोजना हुन गइरहेको एउटा विशेष कार्यक्रम छ दसैँको अवसरमा. त्यो बारेमा हामी कुराकानी गर्नेछौँ. त्यो कुराकानीका लागि हामीसँग केही अतिथिहरू पनि उपस्थित भइसक्नु भएको छ. उहाँहरूसँग हामी कुराकानी गर्नेछौँ कार्यक्रम अवधिभर. कार्यक्रम सुन्दै गर्नुहोला, मेरो आफ्नो स्वर चाहिँ अलिकति समस्याग्रस्त छ, यसको लागि क्षमा चाहन्छु. र म आजको कार्यक्रममा कमै बोल्ने प्रयास गर्नेछु. र विमलजी तपाईँलाई
3: धन्यवाद दाइ. अब पछिल्लो 2 हप्ता हामी विशेष कारणवशले यो प्रत्यक्ष प्रसारणमा
4: जोडिन सकेनौँ र आज समय मिलाएर आजको हप्ता भने हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ. हामीलाई सुन्नको लागि बसिरहनुभएका सम्पूर्ण दर्शक या श्रोताहरू भनौँ सबैमा मेरो लगायत मेरा अतिथिहरूको तर्फबाट पनि यहाँहरूमा हार्दिक स्वागत अभिवादन छ. दाइले अघि नै विषयवस्तुको उठान गरिसक्नुभएछ, हुन पनि हो. आज विधिवत रूपमा आजबाट 16 श्राद्ध अर्थात् पितृपक्षको प्रारम्भ भएको छ. अब पितृपक्ष यानि कि 16 श्राद्ध विधिवत रूपमा आजबाट 16 श्राद्ध अर्थात् पितृपक्षको प्रारम्भ भएको छ. अब पितृपक्ष यानि कि 16 श्राद्ध हुन त

उहाँको घर जानी भनेपछि फुर्ती फार्ती अलगै किसिमको हुन्थ्यो. पहेँलो टिका लगाएर पहेँलै चाहिँ नि फुल अक्षता ग्रहण गरेर दक्षिणा पनि पाइने, मिठो मिष्टान्न भोजन पनि चाहिँ नि पाइने, त्यो अनुसारले चाहिँ नि हाम्रो सम्झने प्रचलन थियो. त्यो छ, यद्यपि छँदै पनि छ, अहिले पनि जीवितै छ. श्राद्धलाई चाहिँ श्राद्ध अब श्रा यसलाई अलिकति चाहिँ नि नकारात्मक ढङ्गले चाहिँ नि अझ गाउँठाउँतिर त कसैलाई गाली गर्दाखेरि पनि ए यो कसको चाहिँ नि श्राद्ध देखाएर आएछ पनि भनेर भन्थ्यो नि होइन. त्यो पहेँलो टिका लगाएको देख्ने बित्तिकै कता यस्तै किसिमको पितृकर्महरूमा नै सहभागी भएर आएको हो कि भन्ने किसिमको त्यस्तो किसिमको आङ्कलन हुन्थ्यो, अन्दाज हुन्थ्यो. खैरी यो एउटा चाहिँ नि हाम्रो लोक हिस्सा भयो, लोक हाम्रो चाहिँ नि जगतमा चाहिँ नि एउटा स्थापित मान्यता हो. अब यसको चाहिँ नि वास्तवमा चाहिँ नि हामी सोह्र श्राद्ध यो असाध्यै चाहिँ नि पवित्र कर्म हो. आफ्ना बितेका पितृहरूको चाहिँ नि स्मरण गरेर वर्षमा एकचोटि दसैँभन्दा ठिक अगाडि उहाँहरूको स्मरणमा अझ चाखलाग्दो र रोचक त के छ भने माता र पिता दुवै पक्षको बितेका चाहिँ नि कमसे कम पनि सात पुस्तासम्मका चाहिँ नि व्यक्तिहरूलाई चाहिँ नि स्मरण गरेर यसमा चाहिँ नि तर्पण दिने चलन छँदैछ. यद्यपि अझ भनिन्छ राजालाई, मरेका राजालाई पनि तर्पण दिने चलन छ अझ हिन्दू संस्कारमा, किनकि राजालाई विष्णुको अवतार भनेर चाहिँ नि मानिन्छ हिन्दू संस्कार अनुसार होइन. यो पितृपक्ष आजबाट प्रारम्भ भएको छ र यो कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुको रूपमा पनि लिएको छ. सात पुस्तासम्मलाई पितृतर्पण दिने चलनले त झन् पितृकर्मको महत्त्व तथा आफ्ना बाबु बाजे लगायत एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको एउटा अद्भुत नमुना हो. सोह्र श्राद्ध र यसले वैदिक सनातन संस्कारको उचाइ र महत्त्वलाई यसले अझै स्पष्ट पार्छ. सोह्र श्राद्ध पितृपक्ष, कङ्गत, जितिया, महालय पक्ष, पितृपोखो आदि विभिन्न नामले पवित्र सोह्र दिनको पुकारा गरिन्छ. पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ. पितृपक्षका पितृहरू पृथ्वी लोकमा आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने त्यो एउटा चाहिँ नि मान्यता पनि राख्ने गरिन्छ. र पितृपक्षमा के चाहिँ गरिन्छ त भनेर सामान्यतया धेरैलाई थाहा भए पनि अझ थाहा नपाउने विशेष गरी यो प्रवासी पुस्ताहरूलाई चाहिँ नि यो अलिकति भनौँ न एउटा जानकारीमूलक एउटा सूचना पनि हुनसक्छ होइन. पितृ पूर्णिमाबाट सुरु भएको पितृपक्ष औँसीका दिन सम्पन्न हुन्छ. सोह्र दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दू धर्मावलम्बीहरूले पितृकर्म अर्थात् श्राद्ध गर्ने गर्दछन्। श्राद्धको दिन घरमा विशेष चहल पहल हुन्छ. आफन्त अनि पण्डित पुरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ. बिहानैदेखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखो नितो गरेर पकाइन्छ. अनि श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न सामग्रीहरू घिउ, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामग्रीहरू पूजा गरेका ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ. अब अन्त्यमा निष्कर्षगत रूपमा चाहिँ नि श्राद्ध वास्तवमा हो चाहिँ के त भनेर भन्दा हाम्रो वैदिक सनातन हिन्दू शास्त्रले यसलाई यसरी अर्थ्याउने प्रयत्न गर्दछ. हिन्दू संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्र नभई अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन्. सर्वपितृ औँसीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ. पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारी विरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ. तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ. अहिले यसो भनिरहँदा दिदी अलिकति बढी चाख मानेर चाहिँ यहाँ सुनिरहनु भएको थियो होइन. यसमा पनि अलिकति चाहिँ नि हामी चाहिँ प्राचीन कालदेखि नै होइन लैङ्गिक भेदभाव चाहिँ हाम्रा विभिन्न यस्तै किसिमका चाहिँ नि चाहे वैदिक सनातन यस्ता कर्महरू हुन् यस्तोबाट पनि अलिकति चाहिँ नि धार अलिकति चाहिँ नि फरक फरक होइन अलिकति कसैलाई उँचो कसैलाई निचो गरिएको हो कि भन्ने भाव पनि यहाँबाट चाहिँ नि बुझिन आएको छ. हुन त आजकल यी कुराहरूमा धेरै नै सुधार भइसकेको छ. छोरा हुनेले मात्र मोक्ष प्राप्त गर्ने, अझ गाउँठाउँमा त अझ चाहिँ नि छोरा जन्मिँदाखेरि पनि कसैलाई चाहिँ नि अलिकति उल्क्याएर भन्दाखेरि पनि

0: ल यसको अब बिडो थामिनी भयो भन्थे पहिला होइन नत्र बिडै नथामिनी जस्तो छोरा नभयो भने त्यो किसिमका कुराहरू पनि हुने गर्दथ्यो खाएर अब समयले धेरै कोल्टे फेरिसकेको छ होइन अब अहिले अलिकति चाहिँ नि भनौँ न यसमा वैज्ञानिक सोच पनि बिस्तारै हाबी हुँदै गएको छ जे भए पनि हाम्रा ऐसा यस्ता प्राचीन एउटा संस्कारसँग जोडिएका कुराहरू यस्ता परम्पराहरूलाई नबिगारिकन नभत्काइकन यथावत रूपमा राखेर पनि समयअनुसार अलिकति त्यसमा चाहिँ नि अलिकति परिवर्तनहरू नआउने होइनन् आउँछन् र आउनु पर्दछ पनि तथा यी सम्पूर्णलाई चाहिँ नि भनौँ न जोगाएर अगाडि बढ्नुको त सायद अब विकल्प छैन नि भन्नुपर्दछ अब स्वर श्राद्ध सन्दर्भमा मैले यति नै विषयवस्तु यहाँ राखेँ आज हामीसँग दुईजना विशेष अतिथि भनौँ हाम्रै समुदायका अत्यन्त चिर परिचित सधैँभरि हरेक कार्यक्रमहरूमा हामीले देखिने अनुहारहरू अब उहाँहरूलाई देखेरै धेरैले अनुमान अन्दाज लक काटिसक्नुभयो अब को हुनुहुन्छ भनेर मैले नामै लिएर चिनाउनु पनि खासै त्यस्तो म जरुरत देख्दिनँ तथापि पनि अब अतिथि भएर आइसकेपछि सम्मान स्वरूप अब नामैले उहाँहरूलाई स्वागत गरौँ स्टुडियोमा होइन देवकला श्रीस दिदी हुनुहुन्छ यहाँ हाम्रो एकदमै निरन्तर हरेक कार्यक्रमहरूमा सो स्फूर्त रूपमा असाध्यै ठुलो ऊर्जा लिएर सधैँभरि उपस्थित हुने अरूलाई पनि उपस्थित हुनको लागि ऊर्जा दिने ऊर्जाका प्रतिमूर्ति दिदीलाई पनि हार्दिक स्वागत छ कार्यक्रममा यस्तै निरञ्जन थापाज्यू विभिन्न आयामबाट सधैँभरि जतिखेर पनि जोडिने कहिले मिठो खाना लिएर चाहिँ उपस्थित हुने होइन र अन्य अन्य तरिकाबाट पनि समुदायमा चाहिँ निरन्तर जोडिरहने एउटा त्यस्तो पात्र हुनुहुन्छ चरित्र हुनुहुन्छ तपाईँलाई पनि हामी कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ निरञ्जन थापाज्यू
1: आजको कार्यक्रममा खास गरी हामी अघि पनि भन्यौँ 10 अक्टोबरमा हुन गएको कार्यक्रमको सन्दर्भमा दुईवटा विषयमा हामी केन्द्रित हुनेछौँ कुराकानीमा एउटा चाहिँ एनएक्यू एक्सलेन्स अवार्डको बारेमा यो अवार्ड के हो कसलाई यो प्रदान गरिनेछ र यसमा चाहिँ नोमिनेसन कसरी गर्ने भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ र सँगसँगै त्यो दिन अर्को एउटा विशेष कार्यक्रम चाहिँ कल्चरल जो सांस्कृतिक कार्यक्रम पनि हुनेछ त्यो सांस्कृतिक कार्यक्रम के कस्तो हुनेछ र त्यसमा सहभागिता यदि कसैले चाहन्छ भने कसरी सहभागी हुन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ र त्यो बाहेक अरू जन र नेफ्रिजेसन अफ क्विन्सल्यान्ड नागको बारेमा पनि केही जानकारी यहाँहरूमा राख्ने कोसिस गर्नेछौँ हामी सबै यहाँ छौँ किनभने हाम्रो मनमा नेपाल छ र यो नेपाल मनमा राख्नुको अर्थ चाहिँ हामी नेपाली भाषालाई माया गर्छौँ नेपाली कला संस्कृतिलाई माया गर्छौँ र हामी सबै एक ठाउँमा उभिएका छौँ यो विदेशको भूमिमा पनि र यो कुरा गर्दै गर्दा एउटा गीत छ यो पछिल्लो समय निकै नै चर्चामा गीत नेपाली हामी रहौँला कहाँमा नेपालै नरहे यो गीतसँग जोडिन्छ माधव प्रसाद घिमिरेको नाम यो सिर्जना माधव प्रसाद घिमिरेको हो आज उहाँलाई हामी सम्झँदै कार्यक्रमको सुरुवातमै नातिकाजीको सङ्गीत र स्वरमा यो गीत यहाँहरूमा राख्छौँ त्यसपछि हामी आजको यो मुख्य विषयमा प्रवेश गर्नेछौँ एनएक्यूको गतिविधिका बारेमा केही कुराकानी गर्नेछौँ अहिलेलाई यो मिठो गीत यहाँहरू सबैका लागि

0: नेपाली हामी रहौँला कहाँ नेपालै नरहे यो असाध्यै भावपूर्ण असाध्यै मनै छुने राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित मिठो गीत सुन्यौँ. अहिले यतिखेर हामी त्यो सङ्घारमा छौँ नेपाललाई सम्झिँदाखेरि एउटा सग्लो नेपाल र अग्लो नेपालको वरिपरि रहेर कुरा गर्ने यो प्रण गर्दै आजको हाम्रो उद्देश्य पनि कार्यक्रममा त्यही थियो, नेपाल र नेपाल वरिपरि रहेर नै कुरा गर्ने भन्ने. एक महिना अगाडि मात्रै जुन एउटा चाहिँ नि भोटे कोशीको रौद्र रूपले भनौँ, हिमाली सुनामीले अहिले नेपालको अवस्था भनौँ, नेपालको त्यो गर्विलो र गरिमामय काखलाई कता कता छेद विच्छेद पुर्याइरहेको थियो. फेरि अहिले यो गएको दुई तिन दिनदेखिको अविरल झरी भनौँ या वर्षाले पनि देशका विभिन्न भूभागहरूमा ठुलो क्षति गरेको छ, धनजनको क्षति भएको छ, मानवीय क्षति भएको छ. यी समग्रमा यो महिनामा देशले खेप्नु परेको, देशले भोग्नु परेको, कहीँ न कहीँ कतै न कतै न रूपमा चाहिँ नि हामी सबैले मनन गर्नु परेको यो असाध्यै अपत्यारिलो, यो सम्झिँदाखेरि पनि मनमा चसक्क दुख्ने पोल्ने यो कहरबाट आज हामी गुज्रिरहेका छौँ. हामी अपेक्षा गरौँ यस्ता कहरबाट यो देशले अग्लो र सग्लो रहेर छुटकारा पाओस् है. नेपालीहरू संसारभरि जहाँ जहाँ गएर छरिएर बसे पनि यस्ता पीडाहरूलाई मनन गरेर सधैँ यस्ता पीडाहरूको मात्र छलफल गर्ने चौतारी नबनाओस्. यो भन्दै यो अब हामी यो प्राकृतिक विपदहरू त एक किसिमको श्रृङ्खला नै हो. प्रकृतिले बेला बेलामा आफ्नो के भन्छ एक किसिमको अभ्यास हो, आफ्नो रूप हो, देखाइ नै रहन्छ. तथापि पनि हामी अघि बढ्नुपर्ने हुन्छ. हाम्रो आफ्नै किसिमको प्राचीनता छ, पहिचान छ, हाम्रो यस्ता अमूल्य परम्परागत निधिहरू छन्, विविध सांस्कृतिक सम्पदाहरूबाट अत्यन्त अब्बल छौँ, विभिन्न भाषाभाषीको रूपले पनि हामी अभ्यस्त छौँ. अब यी सबै क्षेत्रबाट एकै ठाउँमा आएर उभिएका प्रवासी नेपालीहरूलाई एउटै मालामा उन्ने काम भनेको चाहिँ नि अब यो क्विन्सल्यान्डको परिप्रेक्ष्यमा भनौँ, ब्रिस्बेनमा एनएक्यू यानि कि नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्डले गरेको छ. यसै गरी विभिन्न जात जाति धर्म क्षेत्र लिङ्ग समुदायबाट आउनुभएका नेपालीहरूलाई एकीबद्धता, यसको भावना नै त्यही हो, एकता गरेर एकीबद्धता रूपमा एउटा भनौँ न सामुदायिक उन्नयनलाई एउटै चौतारीमा बसेर साँटफेट गर्ने, सुस्कुराउँदै मुस्कुराउँदै भनौँ उभिएर हातेमालो गर्दै दुःखमा चाहिँ नि हातेमालो गर्ने, सुखमा पनि त्यही अनुसारले साँटफेट गर्ने एउटा चौतारीको रूपमा यो स्थापना भएको धेरै वर्ष भएको छ. मैले भन्नुभन्दा पनि मेरो ऊ गर्नुभन्दा पनि आज हाम्रा विशेष अतिथिहरू एनएक्यूलाई अहिलेको अवस्थामा प्रतिनिधित्व गरिरहनुभएका दुईजना यस्ता विशेष पात्रहरू हुनुहुन्छ. म उहाँहरूलाई नै यो अब एनएक्यूको छोटो परिचयसँगै अनि त्यसपछि आगामी 10 अक्टोबर शनिबारका दिन एनएक्यूद्वारा सञ्चालन हुन गइरहेको यही दसैँ तिहार र छठ केन्द्रित यो विविध कार्यक्रमहरूको बारेमा पनि हामी कुरा गर्नेछौँ. छोटोमा चिनारीबाट म देवकला दिदीबाट नै जान चाहेँ थोरै पृष्ठभूमिमा.
1: धन्यवाद भाइ. हाम्रो नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्ड चाहिँ हामीले आजभन्दा 20 वर्ष अगाडि चाहिँ स्थापना भएको हो 2006 र हामीले गएको अप्रिलमा हाम्रो 20 वर्षको पनि हामीले वर्षिक उत्सव मनायौँ. भन्नुपर्दाखेरि हजुरले भनेको जस्तै हामीले सबै आफ्नो नेपाली समाजमा बाट आउनुभएको सबै जात जाति भाषा धर्मको सबैजनालाई चाहिँ हामीले एउटै मालामा उनेर सबैले एकमुष्ट तरिकाले चाहिँ एउटा कम्युनिटीको रूपमा काम गर्ने, आफ्नो भाषा अनि आफ्नो संस्कृतिलाई चाहिँ बचाउने र अनि कसरी हुन्छ हामीले कसरी प्रवर्धन गर्ने भन्ने बारेमा चाहिँ यसले चाहिँ मेन काम गर्छ भने र यसको साथसाथै हामीले चाहिँ नेपालीज कम्युनिटी प्लस हामी अस्ट्रेलियामा भएको अरू कम्युनिटीहरूसँग जस्तै मल्टिकल्चरल कम्युनिटी र यहाँको हाम्रो के भन्छ हाम्रो नेटिभ कम्युनिटीहरूसँग पनि विभिन्न कार्यक्रम गरेर चाहिँ हामीले चाहिँ हामी सम्पर्कमा अथवा भनौँ न हामीले चाहिँ एउटा राम्रो सद्भावको एउटा वातावरण सिर्जना गरेर बसिरहेका छौँ र अहिले यसैमा चाहिँ हामी अगाडि बढिरहेका पनि छौँ. त्यो चाहिँ हाम्रो एनएक्यूको चाहिँ सानो परिचय भयो र अहिले हुन लागेको हाम्रो 10 अक्टोबरको यो हाम्रो दसैँ तिहार साँझ भनेर गर्छौँ र यो दसैँ तिहार साँझमा चाहिँ साँझ चाहिँ हाम्रो एनिक्युले गर्ने विशेष कार्यक्रमहरूमा चाहिँ एउटा हाम्रो दसैँ तिहार साँझ पनि हो र यसमा हाम्रो भनौँ न आफ्नो छुट्टै छुट्टै खालको चाहिँ त्यहाँभित्र हामीले के गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो एक्सलेन्स अवार्ड भनेर जुन चाहिँ हाम्रो विभिन्न विधामा चाहिँ पुरस्कारहरू दिने र त्यसको साथसाथै हाम्रो चाहिँ कल्चरल प्रोग्राम भनेर हाम्रो चाहिँ सांस्कृतिक प्रोग्राम पनि त्यसमा हुन्छ र यसको कल्चरल पाटो चाहिँ मैले अलिकति भन्नुपर्दाखेरि हामीले चाहिँ विशेष गरेर हाम्रो नेपालमा आफ्नो विभिन्न भेग अथवा विभिन्न जातिले चाहिँ भनौँ न मनाउने अथवा भनौँ न जात जातिको अथवा पहिचान बोकेको हाम्रो सांस्कृतिक प्रोग्रामहरूको हामीले चाहिँ यहाँनिर झल्को देखाउने खालको चाहिँ प्रोग्रामहरू हामीले चाहिँ प्रेजेन्ट गर्छौँ र त्यसमा चाहिँ हामीले हाम्रो क्राइटेरियाहरू पनि छ र यसको लागि कुन कुन क्राइटेरियामा हजुरहरूले कस्तो खालको भनौँ न कल्चरल प्रोग्राम चाहिँ हजुरहरूले कस्तो कस्तो रोज्नुपर्छ अथवा कस्तोमा चाहिँ हजुरहरूले प्रेजेन्ट गर्न सक्नुहुन्छ भन्ने कुरामा चाहिँ हामीसँग हजुरहरूले सम्पर्क राख्नुहोस् र हामीले चाहिँ अब त्यसमा कस्तो वेशभूषा लाउने अनि कस्तो गीतहरू भनौँ न अथवा डान्सहरू कस्तो चुज गर्ने भन्ने बारेमा चाहिँ हामी हजुरलाई सल्लाह दिन सक्छौँ यो कल्चरल पाटोमा चाहिँ हामीले अहिले सम्पर्क भनेर चाहिँ मेरो एउटा मैले म स्वयं र अनि हाम्रो क्युएनसिसीको हाम्रो उपाध्यक्ष अनिता अधिकारी आलेजी हुनुहुन्छ र त्यसै हाम्रो एनआरएनको हाम्रो नारी निकुञ्ज भनौँ न रिप्रेजेन्ट गर्ने हाम्रो उहाँ चाहिँ सजिना बुढा थोकी मगरले हामी तिनजनाले चाहिँ अहिले एउटा टिम बनाएर कोअर्डिनेट गरिरहेका छौँ र हजुरले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो चाहिँ कन्ट्याक्ट नम्बर अथवा कसरी सम्पर्क गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामी सोसल मिडियामा हाम्रो फेसबुक पेजदेखि लिएर विभिन्न भनौँ न फ्लायरहरूमा पाउन सक्नुहुनेछ त्यसको लागि चाहिँ अब हजुरहरूले चाहिँ हामीलाई त्यहाँ फलो गर्नुहोला अथवा गर्नुभएको छैन भने नि कतैबाट देख्न सक्नुहुनेछ हाम्रो सोसल मिडियाको पोस्टहरू चाहिँ र यो चाहिँ हाम्रो कम्प्लिटली हाम्रो फ्री इन्ट्री हो र कल्चरल प्रोग्रामको कुरा गर्दै जाँदाखेरि हामीले चाहिँ नेपालदेखि पनि हामीले हाम्रो एउटा भनौँ न राष्ट्रिय कलाकार अतिथिको रूपमा आउँदै हुनुहुन्छ र त्यसमा चाहिँ उहाँको नाम त चिरपरिचित हाम्रो दीपिका बयम्बुले चाहिँ अब हाम्रो पोस्टहरूमा पनि हजुरले देखिसक्नु भएको छ होला अहिलेको चर्चित गीतहरू उहाँ चाहिँ अलिकति कल्चरल्ली भनौँ न कल्चरललाई सो गर्ने खाले कल्चरललाई हाम्रो संस्कृतिलाई बचाउने कल्चरल भनिराखेको छु मैले त्यस्तो खालको गीतहरू उहाँले चाहिँ धेरै गाइसक्नु भएको छ र अब चर्चित गीतहरू हजुरले उहाँको नाम टाइप गर्यो भने पनि देख्न सक्नुहुनेछ र अरू चाहिँ मैले अहिलेलाई यति नै भने त्यसपछि हामी कन्टिन्यू गरौँला धन्यवाद
0: धन्यवाद दिदी अब समग्रमा तपाईँले धेरै कुरा त बताइसक्नुभयो योभन्दा अगाडिका वर्षहरूमा चाहिँ नि भनौँ न नेपालीज एसोसिएसन अफ क्विन्सल्यान्ड भन्ने बित्तिकै नामै लिँदा पनि गर्वले हाम्रो छाती त अलिकति चौडा त हुने नै गर्दछ अब म यदि गल्ती होइन भने ब्रिस्बेनमा यानि कि क्विन्सल्यान्डमा विधिवत रूपमा स्थापना गरिएको यो एउटा जननी संस्था हो नेपाली समुदायको अग्रणी संस्था हो होइन दाइ एउटा भगीरथ संस्था मान्नुपर्दछ अब संस्थाहरू त धेरै विभिन्न उद्देश्यले खुल्ने गर्दछन् कोही कतिपय समयको अन्तरालसँगै बन्द हुने गर्दछन् अब विभिन्न आरोह अवरोहका बिच यसले 20 वर्ष पनि चाहिँ नि होइन उत्तिकै जुजारूपणका साथ हरेक वर्ष एउटै रफ्तारमा एउटै ऊर्जामा कार्यक्रमहरू यसरी सञ्चालन गर्न पनि सम्भव कति होला नहोला आफ्नै किसिमका चाहिँ नि बाधा अडचन पनि हुने गर्दछन् अब यो वर्ष अलिकति अब यस्तै किसिमको चाहिँ नि एउटा अलिकति भनौँ न सबैको अलिकति मन खुम्चिएको यो परिवेशबाट हामी भर्खरै उठेका छौँ हुन पनि ठ्याक्कै अब यो चाडबाडको मुखैमा चाहिँ नि हामीलाई सबैलाई वज्रपात परेको छ तथापि पनि अघि नै मैले भनिसकेँ बढ्नु त पर्छ नै अब हामी होइन रोकिनी हामी कसैलाई पनि छुट छैन अब हामी यो रेडियो कार्यक्रमको तर्फबाट पनि हामी सबैलाई यही आग्रह गर्छौँ अनुरोध गर्छौँ हामीलाई यस्तै यस्तै प्रकृतिले पनि यस्तै यस्तै विपत्तहरूबाट धेरै कुराहरू चाहिँ वास्तवमा सिकाइरहेको छ हामीले कति सिकिरहेका छौँ अथवा सिक्न इच्छुक छौँ भन्ने कुरा त त्यो आफैमा निर्भर हुने कुरा हो समूह एउटा समुदायको एउटा महत्त्व होइन समुदाय ले एउटा मानिसमा कसरी एउटा चाहिँ नि प्राण भरिरहेको हुन्छ, ऊर्जा कसरी भरिरहेको हुन्छ, त्यो मान्छेलाई रफ्तार कसरी दिइरहेको हुन्छ भन्ने कुरा यो समुदायसँग नजिक जो मान्छे चाहिँ नि नजिकिएर चाहिँ नि भनौँ न निरन्तर अगाडि बढिरहेको हुन्छ त्यो मान्छेहरूले बढी नै महसुस गर्ने कुरा हो। र विशेष गरी तपाईँहरू जस्तो त अझ निस्वार्थ रूपमा केही पाउने भन्दा पनि सधैँभरि दिने नै मात्र बाटोमा निस्वार्थ रूपले चाहिँ अगाडि बढ्दा त्यसको आत्मसन्तुष्टिको त कुनै यहाँ चाहिँ नि मूल्याङ्कन गर्ने आधारै छैन होइन। अब हामी दिनहुँ काम गर्न जान्छौँ, तलब ज्याला पनि पाउँछौँ, सञ्चय कोष पाउँछौँ, तैपनि हामीलाई कति पूर्वाग्रहहरू हुन्छ होइन, कति चित्त नबुझ्ने हुन्छ, कति कुराहरू एक आफन्तमा चाहिँ नि गर्छौँ। अब यसमा त दिँदा दिँदै पनि ठुलो सन्तुष्टि मिलेको हुन्छ नि होइन। अब यो कुराहरू पनि अलिक पछि म जोडेर कुरा गर्ने नै छौँ। फेरि कुरा मात्र गरिरहँदाखेरि पनि हामीलाई सुन्नेहरूलाई पनि फेरि अलिकति झिँझो लाग्न पनि सक्छ। अब दाई पनि अब म धेरै बोल्दिनँ, गीतहरू चाहिँ मिठो मिठो सुनाउँछु भनेर अघि नै उहाँले सुरुमै हामीलाई पूर्व सङ्केत पनि गरिसक्नु भएको छ। दाई अर्को के मिठो गीत अब फेरि एउटा राख्यो नि।
2: त्योभन्दा पहिले एउटा सानो प्रसङ्ग म यहाँ राख्न चाहन्छु। अघि हामीले एनएक्यू स्थापनाको कुरा गऱ्यौँ होइन, म चाहिँ त्यो स्थापनाको भेरी फर्स्ट डेदेखि संलग्न छु एनएक्यूमा होइन। कसरी पहिलोपटक यो स्थापित भयो, कसरी पहिलो कार्य समिति बस्यो होइन, यो कुराहरू मलाई अहिले पनि याद आउँछ त्यो कुराहरू। तर यो रेडियोको स्थापनामा त्यसमा जोडेर आउँछ। पहिले एनएक्यूको स्थापना भयो र त्यसको लगत्तै पछि यो रेडियो कार्यक्रम पनि स्थापना भएको हुनाले अलिकति दुई चार महिना तलमाथि होला होइन, यो सँगसँगै आएको हो यो। त्यो हिसाबले चाहिँ यो रेडियो पनि हाम्रै समुदायको सम्पत्ति हो होइन, यहाँहरूले माया गरिदिनुलाई यही आग्रह गर्छु। र अघि देवकलाजीले भन्नुभयो हाम्रो कलाकारको कुरा, यो आगामी 10 तारिकमा आउने कलाकारको कुरा। अहिले के छ भने सोसियल मिडियाले गर्दाखेरि चाहिँ कतिपय कलाकारहरू एकदमै ओझेलमा पर्छन्, राम्रो कलाकारहरू पनि एकदमै ओझेलमा पर्छन् होइन। र जसलाई हामी दिनदिनै टिकटकमा रिल्समा देख्छौँ, हामी चाहिँ त्यही मात्रै कलाकार हो भन्ठान्छौँ होइन, त्योभन्दा पछाडि थुप्रै कलाकारहरू छन्। त्यसमा गीत पनि हामीले सुनेका छौँ, त्यो गीतमा नाचेका पनि छौँ, तर त्यो गीत कसले गयो हामीलाई थाहा हुँदैन। अनि त्यस्तै एउटा गीत छ, म अब कार्यक्रममा त्यो गीत राख्छु। पछिल्लो समयको एकदमै चर्चित गीत यो, मायालाई के दिउँ म बैना, फुल दिउँ कि फुलबुट्टे रुमाल। त्यो गीतमा नसुनेको, यो गीत ननाचेको कोही छैन होला होइन, तर धेरैलाई यो गीतको गायिका को हो भन्दाखेरि थाहा हुँदैन। यो गीतको गायिका दुई छन्, गायक र गायिका भनिन्छ। यस गीतको गायिका दीपिका बयम्बु होइन। म यहाँलाई आग्रह गर्न चाहन्छु 10 तारिकमा आउनुहोला र दीपिका बयम्बुको स्वरमा यो गीत पक्कै पनि मञ्चमा गुन्जिनेछ, यहाँहरू नाच्नुहोला। म अहिलेलाई यो गीत यहाँहरूलाई सुनाउँछु, मायालाई के दिउँ म बैना, फुल दिउँ कि फुलबुट्टे रुमाला।

यो गीत हो चलचित्र लाली बजारको र यसमा पुरुष स्वर रहेको छ के नाम है बिर्सेँ मैले फेरि यसमा पुरुष स्वर रहेको छ खेम सेन्चुरीको शब्द सङ्गीत दुवै खेम सेन्चुरीको

0: अहिले दिउँसोको 4:38 गइसकेको छ, सरी 33 गइसकेको छ। यहाँहरू सुनिदिनुहुन्छ रेडियो 4UBFM 98.1 यो साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। र आज कार्यक्रम लिएर उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा, र आज हामी बीच दुईजना अतिथि हुनुहुन्छ, देवकला श्रीस र निरञ्जन थापाजी। उहाँसँग हामी एनएक्यूको आगामी 10 अक्टोबरको दसैँ तिहार विशेष कार्यक्रमको बारेमा कुराकानी गर्दैछौँ।
1: फेरि पनि हामीलाई सुनिरहनुभएका सम्पूर्ण श्रोता र दर्शकहरूलाई कार्यक्रममा स्वागत गर्दै फेरि पनि हाम्रो कुराकानीको श्रृङ्खलालाई हामी निरन्तरता दिन चाहन्छौँ। निरञ्जन थापाजी पनि कुर्सी अगाडि सारिसक्नु भएको छ, अब पालो मेरै होला पक्कै भनेर हो, वास्तवमा पालो तपाईँकै नै हो। अब अघि नै देवकला दिदीले धेरै कुरा भनिसक्नु भएको छ, कार्यक्रमको एउटा समग्र खाकालाई स्वरूपलाई त उहाँले वर्णन गरि नै सक्नुभयो होइन। अब यो कार्यक्रम 10 अक्टोबर शनिबारका दिन हुने भनेर पनि हामीलाई सरस्वती थाहा भइसकेको, अब यसबारेमा चाहिँ तपाईँले संक्षेपमा 10 तारिकमा कुन स्थानमा कतिखेरदेखि कतिखेरसम्म र विभिन्न गतिविधिहरू यसमा के समावेश हुनेछन्, जस्तै फ्लायरमा मैले देखे अनुसार कल्चरल पर्फर्मेन्स भनेको छ, अब सांस्कृतिक कार्यक्रमहरूमा कस्ता कस्ता आयामका सांस्कृतिक कार्यक्रमहरू, म्युजिकल कन्सर्टमा त अघि नै हामीले दीपिका बयम्बु जो अत्यन्तै चिर परिचित नाम रहेछ, तथापि पनि आजकल खोइ सङ्ख्यात्मक रूपमा धेरै नै गीत आउने भएर होला, अब हामी यस्ता कलाकारहरूको नि अब खासै नाम स्मरण नहुने भइसकेछ होइन। त्यो बारेमा चाहिँ नि थोरै संक्षेपमा तपाईँको मुखबाट सुनौँ न।
2: हजुर नमस्ते है सबैजनालाई, म निरञ्जन थापा, एनएक्यूको सेक्रेटरी, अहिले एनएक्यूको सेक्रेटरी कार्य छु, साथसाथै म चाहिँ मेरो फ्रम एनएक्यूको साइडबाट बिहाफ अफ प्रेसिडेन्ट टिकाराम शर्मा, हाम्रो दिदी अब भाइस प्रेसिडेन्ट यहीँ हुनुहुन्छ, म सेक्रेटरी, र होल हाम्रो एनएक्यूको टिमको तर्फबाट म चाहिँ के आग्रह गर्न चाहन्छु भने यो कम्युनिटी इभेन्ट हो र यो हाम्रो एउटा मात्रै कम्युनिटी भन्नाले एउटा मात्रै होइन कि यो होल क्विन्सल्यान्डमा बस्ने इभेन गोल्ड कोस्ट, टुम्बा, सनसाइन कोस्ट सबै ठाउँबाट मिलेर आएर यो परिस्थितिलाई रमाइलो गरौँ, रमाइलो बनाऊ, किनभने जुन अहिले हामी भर्खरै एउटा नराम्रो सिचुएसनबाट गुज्रिरहेको स्थिति छ, अहिले उहाँले हाम्रो विमलजीले भन्नुभयो पानीको स्थिति त्यस्तो छ, सबै हुँदा हुँदै पनि हामी यस्तो ठाउँमा आएर बसेछौँ जहाँ नेपाली भनेपछि गर्व लाग्छ, जे होस् जहाँ होस् तर नेपाली हुने बित्तिकै हामीले यस्तो गर्व लाग्छ कि ओहो हामी नेपाली हौँ, हाम्रो छाती फुलेर आउँछ, थाहा छ दुःखको बेलामा हामीले सबैले गरेर एनआरले सपोर्ट गरेछ, केएनसिसीले आफ्नो ठाउँमा गर्नुभएको छ, एनएक्यूले आफ्नो ठाउँमा हाम्रो सबै फन्ड कलेक्ट गर्दै गएको छौँ, तैपनि जब केही विपद आइपर्छ, जब केही हुन्छ, हामी सबै एक नेपाली हौँ र हामी नेपाली हौँ भने पहिचानको साथ अगाडि बढिरहेको हुनाले मैले के भन्छु भन्दाखेरि अब विपद आए पनि जे भए पनि एउटा समय अवधि हुन्छ, कस्तो भन्दा कहिलेकाहीँ केही कुरा बिसाउनु पनि पर्ने हुन्छ, कति कुरा रमाइलो गर्नुपर्ने पनि हुन्छ, तर त्यो सबैलाई मध्यनजर राखिकन हामी एज अ एनएक्यूको तर्फबाट होल कमिटीले चाहिँ हामी नेप्लिज क्विन्सल्यान्डमा बस्ने होल यहाँ अब यहाँबाट 100 किलोमिटर टाढा होस्, 200 किलोमिटर टाढा होस्, 100 मिटर टाढा होस् सबैजना यही आउने अक्टोबर 10 दिन हाम्रो दसैँ तिहारको प्रोग्राममा सहभागी भई सबैलाई एकअर्कालाई सद्भाव माया प्रेम साटौँ बाँटौँ, यही हो लाइफ, जिन्दगी भनेकै यही रहेछ, के हुन्छ कसो हुन्छ कसैले ठेकान छैन, तर हामी भनेको नेपाली हो र नेपाली जहाँ गए पनि जे भए पनि नेपालीको पहिचान लिएर बोक्या हुन्छौँ, भोलि केही पर्दा केही गाउँदाखेरि हामी नै हो नेपाली, पऱ्यो भने दौडिने हो, चित्त दुखोस् हाँस होस् जे होस् हामी भनेको नेपाली नै हो, यो कुरालाई सबैले मनमा राखेर एउटा विचार पुर्याएर यो आउँदो 10 अक्टोबरको लागि सबैजना उपस्थित भइदिन हुनको लागि म हात जोडेर नमस्कार र वेलकम गर्न चाहन्छु, प्लिज आइदिनुहोस्, यो सबैको हाम्रो मात्र एनएक्यूको मात्र होइन यो प्रोग्राम, यो होल क्विन्सल्यान्ड अस्ट्रेलियाको नेप्लिस प्लस मल्टिकल्चरल प्रोग्राम भएको हुनाले तपाईँहरू सबैको उपस्थिति मेरो आफ्नै बुझाइमा अनिवार्य छ, तर मैले हाम्रो एनएक्यूले एउटा इभेन्ट क्रिएट गरेको छ, त्यो इभेन्टमा तपाईँहरूले गोइङ लेखिदिनु भयो भने हामीले के सजिलो हुन्छ भन्दाखेरि त्यो गोइङ इभेन्टले हामीलाई फुडको लागि प्रिपेरेसन हामीलाई सजिलो बनाउँछ र भोलि सकेसम्म हामीले आफ्नो साइडबाट एज अ एनएक्यू एज अ होल नेपलिस कम्युनिटीले सकेसम्म सबैलाई सजिलो र रमाइलो वातावरण बनाइदिन आउनको लागि हामीलाई एउटा माध्यम हुन्छ, किनभने त्यसमा कतिजना आउँदै हुनुहुन्छ, के गर्नु, कतिजनालाई हामीले कहाँ के कसरी सबै व्यवस्थित पार्किङदेखि लिएर खानाको व्यवस्थादेखि लिएर सबै व्यवस्था हामीले मिलाउनु पर्ने भएको हुनाले एनएक्यूले त्यो पेज इभेन्टमा इभेन्ट क्रिएट गरेर सबैले सेयर गर्नुभएको छ। प्लिज तपाईँहरूले गोइङ भनेर त्यो ट्याग गरिदिनु भयो भने हामीलाई एज अ एनएक्यूको टिमबाट हामीले यति कुराले सजिलो हुन्छ। अब उसको साथसाथै अब के छ, अब एड्रेस, अब एड्रेस कहाँ छ भन्दाखेरि यो तपाईँको एउटा क्रोसियन क्लब भन्ने छ रक्लीमा, 210 Dune Road रक्ली क्विन्सल्यान्डमा छ। तपाईँले द क्रोसियन क्लब लेख्नुभयो भने त्यो एड्रेस एक्ज्याक्टली पाउनुहुन्छ, त्यसमा केही कन्फ्युजन हुँदैन। अनि यदि तपाईँले केही त्यसो छ भने हाम्रो एनएक्यूको टिमलाई मजाले फोन गरेर सोध्न सक्नुहुन्छ के छ कसो छ। र अरू कुरा हाम्रो देवकला दिदीले भनिसक्नुभयो कल्चरको बारेमा, कल्चर पर्फर्मेन्सको बारेमा, प्लस एक्सलेन्ट अवार्डको बारेमा। अब हल्का म एक्सलेन्ट अवार्डको बारेमा अलिकता एक्सप्लेन गरिदिन चाहन्छु के कको बारेमा हो भन्दाखेरि त्यसको क्याटेगोरी हामीले छुट्याएको छौँ। जस्तै फर इक्जाम्पल एउटा हाई स्कुल लेभलको छ, 2024-25 कसले राम्रो गर्नुभएको छ त्यो लिङ्क फरवर्ड गरेको छौँ, इमेल पठाएको छ हामीले एनएक्यूको थ्रुबाट। प्लिज तपाईँहरूले नोमिनेट गरिदिनुहोस्, 100 टाइम सकिन लागेको छ, त्यसको लागि पनि गरिदिनु अनुरोध गर्दछु। साथसाथै युनिभर्सिटी लेभल ब्याचलर डिग्री यो 24-25 कसले राम्रो गर्नुभएको छ त्यो युनिभर्सिटी लेभलमा, किनभने यो समाज हो हाम्रो नेपाली समाज, हाम्रो कम्युनिटी समाज, जसले गर्दा हामीले के गर्छ भन्दा नि वा हाम्रो एउटै कुनै साथीभाइले राम्रो गर्यो, उसको छोराछोरीले राम्रो गर्यो भने हामीले के लाग्छ, वा लुक हामीले कसैले कम्पेयर त गराएन तर एउटा बाटो देखाएको, यो बाटो हो, त्यो बाटो हिँड्यो भने तिमीले पनि राम्रो हुन्छ भन्ने हिसाबले। त्यही भएर तपाईँहरूको लिङ्क आएको होला, त्यसमा नोमिनेट गरिदिनु अनुरोध गर्दछु। साथसाथै हाम्रो ब्याचलर डिग्रीको पनि छ, ब्याचलर डिग्रीमा अब तपाईँलाई लाग्छ कोही एकदम राम्रो हाम्रो सेकेन्ड जेनेरेसन हुनुहुन्छ उहाँले तपाईँले गरिदिनु होला, प्लस त्यसपछि मास्टर डिग्रीको छ, त्यस्तै अकाडेमी डक्टरहरू जस्तै हाम्रो पिएचडी गरेको दाईहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँले एउटा राम्रो को राम्रो लाग्छ तपाईँको नजरमा त्यसलाई पनि एउटा नोमिनेट गरिदिनु भयो भने त्यसकोलाई धेरै धेरै धन्यवाद। अनि विथ द्याट कम्युनिटी सर्भिस अवार्डहरू छ कम्युनिटीमा, जस्तै हाम्रो देवकला दिदीहरू आजदेखि होइन हामी अस्ट्रेलिया आएदेखिको याद गरिरहेको छौँ टिका दाईहरू इट्स सेल्फ, तर उहाँ प्रेसिडेन्ट भएको हुनाले अहिले गर्न नमिल्ला आफ्नो ठाउँमा होला होइन। तर कस्तो भन्दा नि जो हामीले अब समाजमा जसले राम्रो गरेको छ, राम्रो गर्न खोजिरहेको छ, उहाँलाई एउटा प्रोत्साहन गरियो भने के हुन्छ भन्दाखेरि हाम्रो पछाडिको पिँढीले पनि ए गर्नुपर्छ है। म त सबभन्दा के एनएक्यूलाई थ्याङ्क यू अहिले भन्छु भन्दाखेरि म पनि अलिक टाढै बसेर हेरिरहेको मान्छे हो, तर मलाई ल्याउनु भयो भित्र, एउटा मलाई एउटा अपर्च्युनिटी दिनुभयो, त्यसको लागि यो एनएक्यू टिम जसले त्यो कमिटीमा बस्नुभएको छ उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। किनभने यो अपर्च्युनिटी कति कुरा कस्तो हुन्छ भन्दाखेरि पाएर चाहेर पनि भन्दा पनि अपर्च्युनिटी नआएर पनि गरिँदैन रहेछ कि, अब टाढा भागिने रहेछ, आफ्नो सबै आफ्नो लाइफ बिजी छ यहाँ, तर अपर्च्युनिटी पाइसकेपछि काम गर्दाखेरिको जुन सन्तुष्टि हुन्छ त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। त्यसमा पनि अब एउटा कल्चरल अवार्ड सर्भिस भन्ने सर्भिस अवार्ड छ है, त्यसको लागि पनि छ, यो विधाहरू टन्न छ, लिङ्कहरू हामीले पठाएको छौँ। स्पोर्ट्स एक्सलेन्स अवार्ड पनि छ, स्पोर्ट्समा कसले राम्रो के छ, अनि मिडिया पर्सनल अवार्डहरू पनि छ होइन। अब यो लिङ्क हामीले इमेल गरेको छ सबैलाई एनएक्यूको थ्रुबाट, होइन हरेक जो हाम्रो एनएक्यूसँग रिलेटेड हुन्छ प्लिज सबैले यसमा नोमिनेट गरिदिनु होला, यो हामी त्यो दिन प्रेजेन्ट गर्दैछौँ। साथसाथै अब नेक्स्ट अर्कोलाई अरू फेरि अरू कुरा गर्दै गरौँला। हस् धन्यवाद, थ्याङ्क यू।
0: हामीले अब केही कुराकानी गऱ्यौँ यो एनएक्यू एक्सलेन्स अवार्डको बारेमा। एउटा कुरा बुझ्न के जरुरी छ भने यो अवार्ड किन महत्त्वपूर्ण छ भन्ने कुरा एकदमै जरुरी छ बुझ्नलाई, होइन यो चाहिँ खालि के भने सम्मानलाई मात्रै होइन, जस्तो तपाईँ हाई स्कुलको अथवा युनिभर्सिटी लेभलको राम्रो नम्बर ल्याउने विद्यार्थीहरूलाई हामीले अवार्ड दिँदाखेरि के हुन्छ भने त्योभन्दा पछिकाहरूलाई चाहिँ एउटा प्रेरणा हुन्छ, समाजले यसरी चाहिँ राम्रो गर्ने एकाडेमिक फिल्डमा चाहिँ राम्रो पढ्ने राम्रो नम्बर ल्याउने विद्यार्थीलाई चाहिँ रिकगनाइज गर्छ भनेर चाहिँ एउटा प्रेरणा मिल्छ उनीहरूलाई, होइन। स्पोर्ट्समा पनि त्यही हो, स्पोर्ट्समा राम्रो खेल्ने खेलाडीहरू अब कतिपयले तपाईँको लोकल क्लबबाट राम्रो खेल्यो होला, कतिले इभन स्टेट लेभलमै खेल्यो होला, होइन कतिले त इन्टरनेसनल क्लबमा गएर खेल्यो होला, त्यस्तोलाई चिनेर पहिचान गरेर उनीहरूलाई सम्मान गर्दाखेरि के हुन्छ भने अरू खेलाडीलाई पनि प्रेरणा मिल्छ, त्यो एउटा उद्देश्य हो त्यसको, होइन। त्यो एउटा पाटो, अर्को पाटो चाहिँ जस्तो अब यहाँ थुप्रै साथीभाइहरू हुनुहुन्छ अनवरत रूपमा केही न केही गरिराख्ने, जस्तो कसैले चाहिँ सांस्कृतिक क्षेत्रमा गरेर होला होइन, कसैले बालबालिकालाई नृत्य सिकाउने काम गरेर होला, गीत सिकाउने काम गरेर होला, भाषा सिकाउने काम गरेर होला होइन, त्यस्तै कसैले चाहिँ एकदमै रात दिन नभनेर समाजमा चाहिँ अब सामाजिक सेवा भोलिन्टियरिङ काम गरेर होला होइन, कसैले मिडियामा बसेर समाजको सेवा गरेर होला, त्यस्तो मान्छेहरूलाई पनि पहिचान गरेर त्यसलाई चाहिँ पुरस्कृत गर्नुपर्छ होइन, त्यो चाहिँ समुदायको समाजको एउटा एउटा उत्तरदायित्व एउटा कर्तव्य पनि हो, र तपाईँ हाम्रो कर्तव्य के हो भने त्यस्तो मान्छेको पहिचान गरेर उपयुक्त पात्रले चाहिँ उपयुक्त अवार्ड पाओस् भन्ने चाहिँ त्यो हेक्का राख्ने चाहिँ तपाईँ हामी सबैको जिम्मेवारी हो। यो विषयमा मैले यति भन्न चाहेँ विमलजी।
1: त्यही त दाइ, असाध्यै घतलाग्दो कुरा राख्नुभयो। यो चाहिँ कस्तो हुन्छ भनेर भन्दाखेरि, कहिलेकाहीँ समाजमा त्यस्ता हिराहरू जो चाहिँ नि कसैले चिन्न नसक्ने अवस्थामा अन्धकारमा बसिरहेको हुन्छ कि, त्यो आफू चम्किन्छु भनेर चम्किन सक्ने त्यो एउटा भित्रबाट त्यो ऊर्जा पनि आएको हुँदैन आन्तरिक रूपमा, र त्यस्तो बेलामा चाहिँ नि कसैले बाहिरबाट उजागर गरिदियो है, यो त बहुमूल्य चिज हो नि, तर चाहिँ नि यो अँध्यारो नपाएर पो उज्यालो नभएको भनेर त्यति मात्र एउटा एउटा सार्वजनिक रूपमा समाजमा एउटा पहिचान हुने सबैले चिन्ने गरिदियो भने कता कता असाध्यै अप्ठ्यारोमा गाह्रो मानेर कता कता त्यो कोपिलाबाट फुल बाहिर निक्लिन नसके जस्तै अवस्थामा बसिरहेकाहरूलाई चाहिँ एउटा फुल्ने अवसर होइन, सबैले चिनिदिएर चाहिँ नि दुई चारवटा सकारात्मक कुरा गरिदिँदाखेरि नै अझ त्योभन्दा धेरै हौसला बढ्ने होइन, धेरै अलिकति पखेटै भरिदिए जस्तो पनि हुन्छ कता कता जस्तो लाग्छ मलाई चाहिँ नि, ऊर्जागत हिसाबले नै भन्ने हो भने पनि उहाँहरूमा एउटा ठुलो चाहिँ नि आत्मविश्वास र आत्मबलको पनि एउटा चाहिँ नि होइन त्यहाँबाट चाहिँ नि जागरण हुन सक्ने सम्भावना अत्यन्तै हुन्छ। अब त्यसैले हाम्रै समुदायमा मलाई जहाँसम्म लाग्छ त्यस्ता धेरै त्यस्ता परिवार हुनुहुन्छ, त्यस्ता व्यक्ति व्यक्तित्वहरू हुनुहुन्छ जो खासै बाहिर आफूलाई त्यति चिनाउन अथवा चिनिन रुचाउनु पनि हुन्न, र समुदायले खासै त्यस्तो गरी चाहिँ नि मूल्याङ्कन गर्ने त्यस्तो वातावरण बनेको पनि हुँदैन, विशेष गरी उहाँहरू तपाईँको नजरमा कोही हुनुहुन्छ भने त्यस्तो मानिसहरूलाई पनि चाहिँ विशेष गरेर चाहिँ प्रोत्साहन गरेर होइन उहाँहरूलाई चाहिँ नोमिनेट गरिदिनु भयो भने हो होइन, समाजलाई पनि यस्ता मान्छेहरूलाई चिन्ने अवसर मिल्छ भने उहाँहरूलाई पनि खुल्ने अवसर मिल्छ, दुवै पक्षलाई उत्तिकै अन्ततोगत यो चाहिँ नि सामुदायिक एउटा चाहिँ नि होइन लाभको स्थिति बन्नेछ। अब हामीले चाहिँ नि अक्टोबर 10 दिन यो कार्यक्रमको दौरानमा समावेश धेरै गतिविधिहरूको चाहिँ नि कुरा त तपाईँहरूले राखि नै सक्नुभयो, थोरै मात्रामा अलिकति यो अब सांस्कृतिक कार्यक्रमहरूको सन्दर्भमा थोरै जाउँ न। अब यसपालि अब हाम्रो समुदायमा त विभिन्न जात जातिका भाषी भाषीका धेरै वर्गहरू हुनुहुन्छ होइन, यहाँ उत्तिकै दिदी मगर समुदायबाट हुनुहुन्छ, मगर समुदायले सधैँ आफूलाई सशक्त रूपमा चाहिँ नि हरेक कार्यक्रमहरूमा चाहिँ नि उभ्याउँदै आएको छ उत्तिकै होइन, सङ्गीतको हिसाबमा होस् या गानाको हिसाबमा हो नृत्यको हिसाबमा, जस्तो गुरुङ समुदाय पनि असाध्यै यहाँ चाहिँ नि सशक्त छ, ब्रिस्बेनमा थारू समुदाय छ, नेवार समुदाय छ, सांस्कृतिक विविधताको हिसाबले चाहिँ हामीले कतिको चाहिँ नि यो भनौँ न समुदायहरूलाई चाहिँ नि यसपालि ल्याउने कोसिस त पक्कै पनि तपाईँहरूले गर्नुभएको छ, यसपालि के छ त्यस्तो चाहिँ नि अलिकति उल्लेखनीय हामीले भन्नु नै पर्ने धेरैलाई चाहिँ नि अलिकति रोचक अलिकति उत्साह जाग्न सक्ने खालको?
3: हाम्रो सांस्कृतिक कार्यक्रममा हामीले चाहिँ अब हाम्रो नेपालमा हाम्रो विभिन्न सांस्कृतिक समूहबाट नेपाल जो यानि यहाँ आउनुभएको छ उहाँहरूबाट चाहिँ हामीले सबैले वहाँ के अरे पार्टिसिपेट गर्नु सक्नु भए चाहिँ हामीलाई एकदमै ठुलो कुरा हो र खुसी पनि हुने थियौँ, र मैले पनि जतिलाई पनि सम्पर्क गरेको छु उहाँहरूले पनि जे होस् भनौँ न हामीलाई हामी गर्न सकेसम्म गर्छौँ भनेर पनि हामीलाई जस एउटा ढाडस दिनुभएको छ भनौँ, अब के ल राम्रो गर्न सक्यो भने चाहिँ एनएक्यूले चाहिँ हाम्रो आफ्नो थरी थरीको जात जाति अथवा भनौँ न भेग डिफ्रेन्ट अब पूर्वदेखि पश्चिमसम्मको चाहिँ हामीले एउटा सांस्कृतिक प्रोग्राममा चाहिँ इन्भल्भमेन्ट देखाउन सक्यो भने चाहिँ राम्रो हुनेछ भनेर उहाँहरूले पनि मलाई चाहिँ पोजिटिभ कुरा नै गरिराख्नु भएको छ। अहिलेसम्म चाहिँ हेर्दाखेरि जति अहिले कन्फर्मेसन भएकोमा चाहिँ हाम्रो अहिलेसम्म चाहिँ मगर समुदायबाट नाचिने नाचहरू जस्तै अब झ्याउरे होइन अब भन्दाखेरि चाहिँ धेरै थरीको नाचहरू छ अथवा त्यसमा चाहिँ अब झ्याउरे चाहिँ एउटा हाम्रो कन्फर्म भएको छ र अहिले चाहिँ त्यस कौडा पनि आउला जस्तो छ जे होस् उहाँहरूले कन्फर्म नगरे पनि उहाँहरूले चाहिँ मलाई गीतहरू पठाएर यो कस्तो छ एकचोटि हेरिदिनुहोस् भनेर उहाँले चाहिँ देखाएर भनौँ न पठाएर चाहिँ मलाई सोधिराख्नु भएको थियो मैले एकदमै राम्रो छ भनेको छु र त्यस्तै गरेर अर्को चाहिँ अहिलेसम्म कन्फर्म भएको हाम्रो पर्फर्मेन्सहरूमा चाहिँ एउटा चाहिँ हाम्रो जुन हाम्रो नेपालीहरूको चाहिँ हाम्रो जुन चाहिँ लाउरे भनौँ न हाम्रो एउटा प्रथा छ त्यो लाउरे प्रथालाई पनि एउटा समेटेर एउटा नाच पनि उहाँहरूले ल्याउँदै हुनुहुन्छ र त्यस्तै गरेर अर्को हाम्रो झ्याउरी त मैले अघि नै भनिसकेँ अर्को हाम्रो यो ठाडो भाका हाम्रो चाहिँ झ्याउरी जस्तै जस्तै हो त्यसमा पनि हामीले आफ्नो लोकल तरिकाबाट भन्दाखेरि चाहिँ झाम्रे भनेर भन्छौँ र त्यो झाम्रे पनि हामी त्यहाँनिर हजुरहरूले देख्न सक्नुहुनेछ र यो अहिलेसम्मको चाहिँ हामीसँग यतिवटा यस्तो भनौँ न पर्फर्मेन्सहरू चाहिँ अहिले जे होस् अहिले कन्फर्म भएकोमा पर्छ र हामीले चाहिँ के अहिले अर्को चाहिँ मैले अघि भन्दै गर्दाखेरि कम्युनिटीहरू त हामीले सम्पर्क गरेकै छौँ कम्युनिटीहरूलाई अप्रोच गर्दाखेरि चाहिँ अब उहाँहरूको कुरा राम्रो पोजिटिभ छ त्यसमा हामीले अर्को हाम्रो एनएक्यूको चाहिँ हाम्रो भनौँ न भाषा र अनि हाम्रो संस्कृतिलाई जगेर्न अथवा प्रमोट एन्ड के अरे अथवा आफ्नो आइडेन्टिटीलाई पनि प्रमोट गर्ने हिसाबको हाम्रो पाठशालाबाट जुन हाम्रो यो विभिन्न कार्यक्रमहरूमा बच्चाहरूले हाम्रो यो भनौँ न सांस्कृतिक कार्यक्रमदेखि लिएर हाम्रो स्पोर्ट्स प्रोग्रामहरूमा सबैमा जति पार्टिसिपेट गर्नुहुन्छ उहाँहरू हाम्रो तिनवटै पाठशाला अहिले एनएक्यूको चाहिँ हाम्रो रिप्ली कम्युनिटीको मा अनि हाम्रो यो फरेस्ट लेकमा अनि त्यसपछि हाम्रो यो जुन हाम्रो जिबङमा तिनवटा पाठशाला हाम्रो चलिरहेको छ हाम्रो पाठशालाको बाबु नानीहरूले पनि यसमा जस पार्टिसिपेट गर्दै हुनुहुन्छ र उहाँहरूबाट चाहिँ अब कस्तो खालको उहाँबाट आउँछ भन्ने कुरा अहिलेसम्म कन्फर्म भइसकेको छैन र मलाई चाहिँ एकदम ठुलो आशा छ कि उहाँहरूले पनि हाम्रो कुनै पनि आफ्नो देशभित्रको कुनै भेग अथवा जात जातिको चाहिँ एउटा संस्कृति चाहिँ बोकेर आउनुहुनेछ भन्ने चाहिँ मलाई आशा छ धन्यवाद
0: हामीले धेरै कुराकानी गऱ्यौँ हामीले संस्कृतिको धेरै धेरै कुरा गऱ्यौँ आज एउटा अब गीत पनि राख्ने समय भएको छ अध्यक्ष कलाजी र म चाहिँ अब धेरै पटक हामीले धेरै कार्यक्रममा सँगै काम पनि गरेका छौँ होइन र देवकलाजी यहाँ हुनु र कौडा गीत नबज्नु भने चाहिँ फेरि असमय हुन्छ होइन सम्भवत हाम्रो हरेक कार्यक्रममा एउटा कौडा नाच चाहिँ हामीले कोसिस गर्छौँ होइन र आज म वास्तवमा यो गीत देवकलाजीप्रति नै समर्पित गर्दै यहाँहरूलाई एउटा कौडा गीत निकै पपुलर निकै नै लोकप्रिय गीत छ हे कान्छी बोलको गीत आमाको मन हो यसलाई चलचित्रको नाम टिकापुन राजु परियार प्रीति आले र साथीहरूको स्वरमा यो गीत हामी राख्छौँ हामी कार्यक्रम करिब करिब अन्त्यतिर आइपुगेका छौँ केही छुटपुट कुराकानी गर्नेछौँ त्यसपछि हामी कार्यक्रमबाट बिट मार्नेछौँ अहिलेलाई यो मिठो गीत हे कान्छी ए कौडा भएको गीत

0: यो असाध्यै मिठो कौरा भाकामा यो विशेष गरी मगर समुदायको एउटा सिङ्गो पहिचान बोकेको हैन दिदी जहाँसम्म विशेष गरी यो चाहिँ नि गण्डक क्षेत्र भनौँ न हैन कास्की म्याग्दी बागलुङ लगायत यी क्षेत्रका आसपासलाई चाहिँ नि सिङ्गै त्यो चाहिँ नि भेकलाई नै बोकेको कौरा गीत अहिले दाइले भन्नुभयो अब देवकला दिदी भएको ठाउँमा चाहिँ नि एउटा कौरा बजेन भने वास्तवमा चाहिँ नि त्यो बसाई नै अलिकति चाहिँ नि खल्लो खल्लो हुन्छ भन्ने जस्तो है थोरै अब यो कौराको बारेमा पनि तपाईँकै मुखबाट सुन्नु न त वास्तवमा यो चाहिँ नि कस्तो किसिमको गाउँघरको कस्तो किसिमको उठबसमा कस्तो किसिमको चाहिँ नि एउटा भनौँ न वातावरणमा यसको विशेष कौरामा गाउने नाच्ने यो चलन हुन्छ तपाईँको व्यक्तिर
1: अब वास्तवमा भन्नुपर्दाखेरि म चाहिँ मगरै भए पनि मेरो चाहिँ हुर्काई बढाइ मेरो बाहुन समाजमा भयो र हाम्रो गुल्मी जिल्ला जुन चाहिँ म हुर्किएर बढेँ मेरो क्षेत्रमा चाहिँ राणा शासनको बेलामा चाहिँ हाम्रो आफ्नो मातृभाषा बोल्नेलाई चाहिँ जिब्रो काटेर चाहिँ सजाय दिएको भन्ने चाहिँ एउटा हाम्रो उखान छ र मलाई जहाँसम्म लाग्छ त्यो सत्य पनि हो त्यसले गर्दाखेरि हामीले आफ्नो भाषा जुन चाहिँ मगर भाषा जुन थियो हामीले चाहिँ सिक्न पाएनौँ किनभने मेरो हजुरबाले पनि त्यो भाषा उहाँले पनि गुमाइसक्नु भएको थियो भनौँ न मेरो जिजु बाजेहरूले बोल्नु भयो होला र मेरो बाजेको पालोमा आउँदाखेरि त्यो हामीले हामीबाट चाहिँ धेरै पर भइसकेको थियो र त्यसपछि उहाँहरूले सायद त्यसलाई प्रमोट पनि गर्नु भएन होला डरले पनि र उहाँहरू चाहिँ त्यसपछि ब्रिटिस आर्मीमा जानुभयो अनि त्यसपछि त्यतै हरायो होइन र वास्तवमा यो कौराको अर्थ चाहिँ काङ यो हामी खानुङ भनेको चाहिँ हामी रहा भनेको चाहिँ आयौँ भन्ने त्यसले गर्दाखेरि दुईवटा शब्द जोड्दाखेरि चाहिँ हामी आयौँ है भन्ने चाहिँ यो खास यसको मतलब हो र मैले भने स्टडीबाट थाहा पाएँ भनौँ न एउटा हिसाबले र यो चाहिँ हाम्रो जहाँ पनि हाम्रो मगर भाषाहरू एकदमै हाम्रो राम्रोसँग बोल्ने जुन जिल्लाहरू छ उहाँहरू चाहिँ उहाँ त्यहाँ चाहिँ यो चाहिँ एकदमै राम्रो भनौँ न एउटा हिसाबले भन्यो भने प्रत्येक जस्तै अब हजुरहरूको हामीले समग्रमा भन्दाखेरि चाहिँ हाम्रो मेला पर्व होइन चाडपर्व मेलाहरू हामी जहाँ जम्मा भएर नाच्ने गाउने हुन्छ त्यो ठाउँमा जस्तै हजुरको अब भनौँ एउटा कुनै भनौँ हाम्रो आफ्नो जात अनुसार चाहिँ कोही पनि बाहिरबाट आउँदाखेरि जस्तै अब लाउरी भएर आए अथवा भनौँ न कुनै अब बाहिरबाट चाहिँ अर्को गाउँदेखि हाम्रो गाउँमा आउँदाखेरि चाहिँ ल हामी आइपुग्यौँ भनेर चाहिँ केटाहरू जम्मा भएर चाहिँ केटाहरूले गाउने र केटीहरूले चाहिँ नाच्ने यो चाहिँ हाम्रो त्यो चलन वास्तवमा चाहिँ त्यो चलन थियो होइन अहिले हामीले मोडिफाई हुँदा हुँदै हुँदै जाँदाखेरि केटीले केटाले मिलेर गाउने हामीले अनेक देखिराखेको छौँ मुभीहरूमा पनि हजुरहरूले देखिराख्नु भएको होला होइन तर वास्तवमा चाहिँ यो कुनै पनि चाड अथवा भनौँ हाम्रो अब नयाँ सिजन सुरु हुँदाखेरिको नयाँ भनौँ न मान्छे आउँदाखेरि चाहिँ स्वागत गर्ने र एउटा खुसियाली प्रकट गर्ने हिसाबले चाहिँ एउटा गाउने चाहिँ एउटा यो गीत हो र यसमा चाहिँ त्यसको सँगसँगै चाहिँ खास वास्तवमा पहिला सुरु हाम्रो चाहिँ ओरिजिनली चाहिँ केटाहरूले गाउने र केटीले चाहिँ नाच्ने चाहिँ त्यो चलन हुन्थ्यो र यसको स्पेसिफिक यसको आफ्नै मुभमेन्टहरू हुन्छ र हजुरले यति डिग्री भनौँ न यस्तो यो हजुरले यतिभन्दा पर यतिभन्दा धेरै हातहरू अथवा तपाईँको बडी पोस्चरहरू गऱ्यो भने चाहिँ त्यो कौरामा चाहिँ वास्तविक कौरा हुँदैन भन्ने चाहिँ एउटा चलन छ होइन हामीले त्यो देखेको पनि छौँ धन्यवाद
0: वास्तवमा यिनै विविध एउटा सांस्कृतिक आयामहरूले नै चाहिँ वास्तवमा नेपाललाई समृद्ध बनाएको छ हामीलाई संसारभरि जहाँ गए पनि यस्तै कुराहरूले नै चाहिँ हामीलाई सजीव राख्ने हामीलाई जीवन्त राख्ने गर्दछ अघि नै भनौँ न रोदी बस्ने भने जस्तो त्यसको आफ्नै किसिमका खोज्दै जाने हो भने त्यसलाई बुझ्ने हो भने वैज्ञानिक त्यस्तो पाटोहरू विशेषताहरू अत्यन्त समृद्ध छ होइन त्यति बेलाको समाजवादी धार भन्छौँ नि अहिले चाहिँ समाजवादको कुरा हुन्छ वास्तवमा समाजवाद भनेको त्यहाँबाट नै सुरु भयो जस्तो लाग्छ मलाई गाउँमा सबैजना एक ठाउँमा जम्मा भएर गर्ने चिजहरू अब आज हामीले चाहिँ यो एक घन्टाको छोटो बसाइमा धेरै यो होइन संस्कृतिका कुराहरू भाषाभाषीका कुराहरू धेरै चाहिँ नि देशका पनि विभिन्न भेगहरूमा पुगेरै चाहिँ नि कुरा गऱ्यौँ छिचल्यौँ जस्तो लाग्यो अब विशेष गरेर चाहिँ नि अब अक्टोबर 10 हुन गइरहेको आउन लागेको एनएक्यूद्वारा आयोजित दसैँ तिहार र छठ सहितको कार्यक्रममा यहाँहरू सबैको लागि निम्तो दिनै भनेर कार्यक्रममै स्वयं उपस्थित भएर उहाँहरूले सबै कुरा बेली विस्तारमा राखिसक्नु भएको छ उहाँहरूको यो निम्तोलाई आतिथ्यलाई सहस्र स्वीकार गरेर मेरो आफ्नै माइती हो भने जस्तो सम्झेर आफ्नै माओली जस्तो सम्झेर होइन मेरो आफ्नै घर हो जस्तो सम्झेर तपाईँहरू पनि रोदीमा आएको सम्झेर अथवा चाहिँ नि कौराकै होइन उसमा आएको आँगनीमा आएको जस्तो सम्झेर सबैजना एक ठाउँमा भएर सबैजनाले रमाइलो गरौँ भन्दै यहाँहरू दुवैजनालाई पनि हामी यो कार्यक्रमको तर्फबाट चाहिँ नि धन्यवाद तथा आभार व्यक्त गर्दै आजको कार्यक्रमको निर्धारित समय लगभग सकिसकेको हुनाले आगामी हप्ताको आइतबार ठिक 4 बजेका लागि सम्म म विमल खरेल र यस कार्यक्रमका संयोजक डाक्टर केशव शर्मालाई पनि आजको लागि बिदा दिनुहोस्। नमस्ते।
1: धन्यवाद।